तारा चमके डगमग डगमग नैया डोले रिम झिम बादल बरसे रामा हो गुन गुन गुन गुन भौरे झूमे झर झर झर झर झरने झूमे छम छ